0: পুলক বেনাৰ্জীৰ কণ্ঠত আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া আগবঢ়োৱা হৈছে নেপালী অনুষ্ঠান।
1: नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यन कुमारी शर्माबाट। कला, संस्कृति र सङ्गीतको क्षेत्रमा उत्कृष्ट योगदान पुगाएकोमा राज्यका 5 प्रमुख कलाकारहरूलाई सङ्गीत नाटक एकाडेमी पुरस्कार प्रदान गरिएको छ। केन्द्रीय सांस्कृतिक मन्त्रालयले प्रकाश गरेका अनुसार क्षत्रिय कलाकार प्रेमुजा बरबायन र कथक कलाकार विपुल चन्द्र दासले सन् 2024 एकाडेमी पुरस्कार प्राप्त गरेका छन्। सन् 2025 वर्षका लागि क्षत्रिय कलाकार मल्लिका कन्दली, क्षत्रिय सङ्गीत तथा नृत्य भास्कर ज्योति ओझा र अभिनयका लागि चेतना दासलाई एकाडेमी पुरस्कारले प्रदान गरिएको छ। क्षत्रिय नृत्यका लागि मीनाक्षी मेदी, नाट्य परिचालकका लागि विद्युत कुमार नाथ र लोकसङ्गीत शिल्पी दिलीप हिरालाई सन् 2024 वर्षको ओस्ताद बिस्मिल्ला खान युवा पुरस्कार प्रदान गरिएको छ। सन् 2025 लागि खोल वादक देवजित शैकिया, क्षत्रिय नृत्यको लागि निरञ्जन शैकिया बरबायन लगायत टोकारी गीतका लागि शिल्पी हिरक ज्योति शर्माले बिस्मिल्ला खान युवा पुरस्कार प्राप्त गरेका छन्। केन्द्रीय सांस्कृतिक मन्त्रालयले प्रकाश गरे अनुसार देशको मोट 7 जनालाई सङ्गीत नाटक एकाडेमी फेलोसफी एकाडेमी रत्न प्रदान गरिएको छ। राज्यमा शिक्षक भर्नाको प्रक्रिया पुनः सुरु हुनेछ। राज्यका शिक्षा मन्त्री डाक्टर रनस पेगुले हिजो पत्रकारहरूलाई भन्नुभयो कि उहाँले जिम्मेवारी सम्हालेपछि विकाससँग धेरै समीक्षा बैठकहरू गर्नुभएको थियो। उहाँले शिक्षा सेतु एपबाट शिक्षक रिक्त पदहरूको जानकारी प्राप्त गराएको पनि उहाँले भन्नुभयो। मन्त्रीले भन्नुभयो कि भर्ना विज्ञापनदेखि भर्नासम्मका लागि लामो अवधिमा धेरै शिक्षकहरू सेवानिवृत्ति भएका र धेरै पदहरू रिक्त भएका छन्। यसैले यस वर्षको भर्नाले सन् 2027 31 मार्चभित्र रिक्त पदहरूको सङ्ख्यामा विशेष ध्यान दिनेछ ताकि रिक्त पदहरू राम्ररी भर्न सकियोस्। असम राज्य विद्यालय शिक्षक परिषदले उच्च माध्यमिक प्रथम र दोस्रो वर्षका वार्षिक परीक्षाको समाम्बित तालिकाहरू घोषणा गरेका छन्। परिषदले जारी गरेको सूचना अनुसार अर्को उच्च माध्यमिक अन्तिम परीक्षा सन् 2027 फरवरी र मार्चमा अनुष्ठित हुनेछ। उच्च माध्यमिक दोस्रो वर्षका लागि पहिलो समूह परीक्षा जुनमा, सेप्टेम्बरमा 6 महिना परीक्षा, अक्टोबरमा दोस्रो गोट परीक्षा र डिसेम्बरमा पुनः निरीक्षण परीक्षा अनुष्ठित हुनेछ। परीक्षाको अरू समयसूची अनुसार उच्चतर माध्यमिक पहिलो वर्षका लागि अगस्तमा पहिलो गोट परीक्षा अनुष्ठित हुनेछ। त्यसै गरी उच्च माध्यमिक पहिलो वर्षको 6 महिना परीक्षा नोभेम्बर र सन् 2027 जनवरीमा दोस्रो गोटको परीक्षा अनुष्ठित हुनेछ। न्यायाधीश शर्मिला भुइँयाको फर्स्ट ट्र्याक अदालतले जुबिन गर्गको मृत्युको मुद्दा साक्षीहरूको बयान जारी गरेको छन्। अदालतले राजा असम र बिरिन्छी बरा नामक 2 जना साक्षी प्रदान गर्न नसकेमा अदालतले बिहान 2 जनालाई बयान ग्रहण गरेको छन्। आजको दिनमा बयान प्रदानका लागि असम जातीयतावादी युवा छात्र परिषदका प्राक्तन नेता पलाश रञ्जन बरुवा, असम पब्लिक बर्कास सभापति अभिजित शर्माले लगायत रिङ्कुनाथ र विष्णु शर्मा अदालतमा उपस्थित रहेका छन्। अहिलेसम्म अदालतको मुद्दा सन्दर्भमा धेरैजनाको बयान ग्रहण गरिएको छ। आसाम देशको कन्सर्ट अर्थतन्त्रको तथा नयाँ केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ। गुवाहाटीको खानापाडामा रहेको पोस्ट मेलन कार्यक्रमपछि राज्यको पर्यटन क्षेत्र र अन्य क्षेत्रहरूमा सकारात्मक

प्रभाव परेको छ र आगामी 5 वर्षमा 700 करोड रुपियाँको आर्थिक सम्भावना रहेको छ। यो तथ्याङ्कन आसाम पर्यटन विकास निगम बुक माइसो र इवाई पार्थेनल प्रतिवेदनमा प्रकाश गरिएको हो। दरङ जिल्लाको दरगाउँ राजा चक्रको अन्तर्गत बेसीमारीमा हिजो जिल्ला प्रशासनले उच्छेद अभियान चलाएको छन्। लामो दिनदेखि एकांश मानिसले राष्ट्रिय खाइमार्ग तथा बाटोको छेउमा सरकारी माटो बेदखल गरी दोकानहरू थापेका थिए। त्यसैले जिल्ला प्रशासनले ती दोकानहरू विरोध अभियान चलाएका छन्। जिल्ला प्रशासनले उच्छेद अभियानमा कुनै किसिमको घटना सृजना नभइकन शान्तिपूर्वक उच्छेद कार्यसूची समाप्त भएको पनि जान्न दिएको छन्। अर्कोतिर गुवाहाटी उच्च न्यायालयले राज्यको वन अञ्चल सुरक्षाको स्वार्थमा 4 संरक्षित वनाञ्चल उच्छेदमा सरकारी निर्णयलाई राय दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सत्ताको दायित्वमा रहेको निर्वाचन प्रधानमन्त्रीको रूपमा परिगणित भएका छन्। हिजो श्री मोदीले प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको 4398 दिनको अभिलेख भङ्ग गर्दै कृतित्व प्राप्त गर्नुभयो। यस उपलक्ष्यमा श्री मोदीले भन्नुभयो कि देशको 140 करोड नागरिकको आशा आकाङ्क्षा पूर्ण गरिनेछ। एनडिएले सधैँ राष्ट्रको आस्था अधिक शक्तिशील गर्दै आएको उहाँले बताउनुभयो। हिजो बेलुकी नयाँ दिल्लीको भारत मण्डपमा अनुष्ठित एनडिएको एउटा बैठकमा बोल्दै उहाँले भन्नुभयो कि कङ्ग्रेसले विश्वासघात गरेपछि देशका जनताले एनडिए सरकारलाई आफ्नो आस्था अर्पण गरेका छन्। एनडिए सरकारले गत 12 वर्षमा 25 करोडभन्दा बढी मानिसलाई दरिद्रबाट मुक्त गर्दै सरकारले शुद्ध र सठिक सेवा प्रतिफलित गरेको छ भनी आफ्नो टिप्पणी गर्नुभयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडमयको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21:26 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी र यना कुमारी शर्मा एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछौँ आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। भारत सञ्चार निगम लिमिटेडमा रिक्त भएका 100 जुनियर टेलिकम अफिसर पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामा 16,400 रुपियाँदेखि 24,500 रुपियाँसम्म, साथै अन्यन्य बोनस रहनेछ। प्रार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसका कुनै एउटा शाखामा बिई वा बिटेक डिग्री भएको हुनुपर्दछ। नभए इलेक्ट्रिक वा कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री भएको हुनु सक्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्ष तोकिएको छ। सम्पूर्ण तथ्य र आवेदनको लागि bsnl.co.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 4 जुलाई तोकिएको छ। कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको लागि कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो परीक्षाको आयोजन गरेको छ। जुनियर स्टाटिस्टिकल अफिसर पदको लागि प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्ती पनि 60% नम्बर पाएर उत्तीर्ण भएको हुनुको उपरान्त स्नातक हुनुपर्दछ। नभए स्टाटिस्टिक्स विषय लिएर स्नातक हुनुपर्दछ। स्टाटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्टाटिस्टिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डेमोग्राफी, पपुलेसन स्टडिज, अपरेसन रिसर्च, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर एप्लिकेसन, डाटा साइन्स अथवा

0: आर्टिफिसियल इन्टेलिजेन्स विषयमा स्नातक हुनुपर्दछ। अन्य पदको जस्तै प्रार्थी स्नातक हुनुपर्दछ र सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो ssc.nic.in। आवेदनको अन्तिम मिति 22 जुन तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डमा 11,127 एसिस्टेन्ट लोको पाइलट पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामा महिनाको सुरुमै 19,900 रुपियाँदेखि अन्यान्य बोनस पनि रहन्छ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै फाइटर इलेक्ट्रिसियन इन्स्ट्रुमेन्टल मेकानिक मिलिराइट मेन्टेनेन्स मेकानिक मेकानिक रेडियो एन्ड टिभी इलेक्ट्रोनिक्स मेकानिक मेकानिक मोटर भेकल मेकानिक आर्निचर एन्ड कोइल विन्डर मेकानिक डिजेल हेड इन्जिनियरिङ मेकानिक रिफ्रिजरेटर्स एन्ड एयर कन्डिसनिङ मेकानिक यसका कुनै ट्रेडमा आइटिआई सर्टिफिकेट भएको हुनुपर्दछ अथवा मेकानिकल इलेक्ट्रिकल इलेक्ट्रोनिक्स अथवा अटोमोबाइल इन्जिनियरिङ यो विषयमा कुनै शाखामा डिप्लोमा भएको हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो indianrailway.gov.in। आवेदनको अन्तिम मिति 14 जुन तोकिएको छ। इन्डियन एयरफोर्स फ्लाइङ ब्रान्च ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र ग्राउन्ड ड्युटी नन टेक्निकल ब्रान्चमा रिक्त भएका पदपूर्तिको लागि AFCET 2026 यो परीक्षाको आयोजन गरिएको छ। पदको सविशेष शिक्षागत अर्हता र वयस उमेर आदि सम्पूर्ण तथ्य तथा आवेदनको लागि वेबसाइट indianairforce.nic.in। आवेदनको अन्तिम मिति 19 जुन तोकिएको छ। सुन्दै हुन्छु रोजगार समाचार पुरा भयो। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। आज बिहिबार परेको हुनाले अब प्रस्तुत छ श्रोताहरूको प्रिय युवा कार्यक्रम जीवन लुटेलको परिचालनामा बटियामारी सांस्कृतिक मञ्चका सदस्य सदस्यले प्रस्तुत गरेको सुन्नुहोस् यो युवा कार्यक्रम।
1: नमस्कार श्रोताबिन्द, हामी आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारणमा म जीवन लुटेल आज हजुरहरू समक्ष युवा कार्यक्रम लिएर उपस्थित भएको छु। तसर्थ आजको कार्यक्रममा अब हजुरहरू समक्ष प्रस्तुत गर्दै हुनुहुन्छ अमित अधिकारीज्यूले एक कथा लिएर।
2: नमस्कार, र म अमित अधिकारी तपाईँहरू समक्ष एउटा कथा लिएर आएको छु र कथाको शीर्षक छ पढ्दा पास नपढ्दा फेल। आज उच्च माध्यमिक शिक्षान्त परीक्षाको परिणाम घोषणा गरेको दिन, गाउँघरको परिवेश भिन्नै छ। कोही पश्चातापका समय गन्दैछन् भने कोही अघिल्लो योजनातर्फ ढल्किँदै पनि छन्। उत्तीर्ण हुने शिक्षार्थी पनि आफ्नो आफ्नो विचारले मनको कुनै कुनामा असन्तोष लुकाउँदैछन् भने कोही परिस्थिति अनुसारको परिणाममा सन्तुष्ट पनि छन्। कसैको भाव स्पष्ट झल्केको छ तर कसैको अनुहारमा भाव विचार गर्नेले मात्र थाहा पाउँछ कि के खेल्दैछ मनमा। अभिभावक बाहिर खुसी व्यक्त गर्न व्यस्त छन् भने भित्र एउटा चिन्ताको आगो दन्कदैछ। यत्रो वर्षसम्म नबोल्ने मान्छे पनि आज उत्साह प्रदान गर्न पछि हटेको छैन, घरिघरि आइकन उत्साह प्रदान गरिरहेको छ। कुरा काट्ने र कुरा सार्नेको पनि कमी छैन, समयको गति पनि अचम्म छ। यता भने दिलबहादुरको घरको परिवेश भिन्नै छ। छोरा मोहन र छोरी अस्मिता दुवैको परिणाम असफल रहेको छ। दुवै नै चनाखा भद्र सुशील रहने आदर्श बोकेका छन् भने सायद आमाको घमण्डतिर ढल्केका पनि छन्। दिलबहादुरको परिवार दैनिक ज्यालामा भर पर्छन्। परिस्थितिले उनलाई स्कुल टेक्न दिएन तर श्रीमती भने अक्षर फरर पढ्न सक्दछिन्। उनलाई जित्ने भरिसके त्यो गाउँमै कोही छैनन्, यस्तो उनको विचार छ र उनको विचारलाई चुनौती कसैले दिन सक्दैनन् पनि। मन खिन्न पारेर बसेका छोराछोरीलाई हेर्दै अर्को वर्ष पनि दिँदा हुन्छ होला त, किन आत्तिएका भन्दै दिलबहादुर गाई बान्न थाले। गाई

अन्य थलोतर्फ अघि सरे। आमाको पूजाआजा हेर्दै दुवैको मनमा के भाव खेल्दै थियो कुनि? बाबुको कुरा सुनेर आशाको नजरले एकैचोटि दुवैले बाबुलाई हेरे। यत्तिकैमा गाउँकै एकजना शिक्षक भोलानाथ आइपुगे। भोलानाथको व्यक्तित्व यति प्रभावशाली छ भने दिलबहादुरकी श्रीमतीले पनि उनको कुरा काट्न सक्दिनन्। भोलानाथ आएको देखेर दुवै घरभित्र पसे। गोठबाट दिलबहादुर निस्केर ढोक गर्दै बस्ने अनुरोध गरे। यति बेलासम्म दिलबहादुरकी श्रीमतीले पनि आफ्नो पूजा सकेर आइन् अनि ढोक गर्दै भित्रै आउने आमन्त्रण गरिन्। सबै घरभित्रतर्फ लागे। यतिकैमा दिलबहादुरले हाल खबर सोधे अनि आफ्नो पनि सुनाए। छोराछोरीलाई बोलाएर आशीर्वाद लिन लगाए अनि सबै छेउमा बसेर भाव लुकाउने प्रयास गर्न थाले। दिलबहादुरले कुरो कोट्याए। सरको कुरा त्यति बेला सुनेको थियो भने आज यस्तो समय आउने थिएन, बुझ्यौ? सबै बाठा हो भन्छौ, देख्यो होला नि, लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सात बल्ड्याङ। यतिकैमा भोलानाथले कुरा काट्दे, समय गएको छैन, अझै छ समय, आवेगिक भइहाल्नु हुन्न काका, श्रीमतीको बनाई, मलाई के थाहा यस्तो हुन्छ भनेर। केही दिन अघिको कुरा हो, परीक्षाको मिति तय भएको।